0: हजुर, धुन बज्यो, कार्यक्रम सुरु भयो। सञ्चालक विनोद यस कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित भएको छु। यहाँलाई स्वागत छ र नमस्कार पनि।
1: हजुर हजुर, नमस्कार छ मेरो पनि र सम्पूर्ण आदर श्रोतालाई कार्यक्रममा स्वागत छ। र हामी फेरि पनि एक हप्ता पछि आइसकेका छौँ, श्रावण झरी सँगसँगै हामी पनि आइसकेका छौँ दाजु। र श्रावणमा त साह्रै नै झरी परेको अवस्था पनि छ,
0: अवस्था त्यस्तो तर पहिलाको जस्तो चाहिँ झरी परेन भनिएको छ के?
1: ए हजुर हजुर, है काठमाडौँ उपत्यकाको कुरा गर्नु पर्दाखेरि काठमाडौँमा विभिन्न स्थानमा झरी परिरहेको छ, तर दिउँसो फेरि टन्टला पुर घाम लाग्छ, होइन, बेलुकी भएपछि झरी पर्छ।
0: ओके, अब इतिहासको कुरा गर्दाखेरि चाहिँ अब श्री तीन सरकार हो थाहा भएन, राणा कालको मात्रै कुरा सुनेको थिएँ, होइन, यति धेरै बाढीले दुःख दियो रे। त्यतिखेरको घरहरू पनि अलि जस्तो पक्की थिएन, छिङ्गटीको घर, माटोको घर हुन्थ्यो, अलिअलि भयो भने भनौँ न अब पोलेको इट्टा भनेर भन्ने चलन थियो, होइन। यहाँबाट डुबानको डरले चाहिँ नागार्जुन चाहिँ गएको रे बस्नलाई भनेर भर गरे मैले कता कता देखेँ, खोज्नु पर्ला, होइन। जाँदाखेरि बागमती बढेर त्यो बेलामा के हुन्थ्यो भने नदी चाहिँ फैलिने मौका पाउँथ्यो के, होइन, नदी फैलिँदा के भन्थ्यो, धनजनको क्षति हुन्थेन, त्यसले चाहिँ मलिलो माटो पनि ल्याउँथ्यो, होइन, र बागमती विष्णुपति जति पनि हनुमन्ते खोलादेखि काठमाडौँ भ्यालीका र अन्य ठाउँका नदीहरूले चाहिँ फैलेपछि एकदम मलिलो माटो ल्याउने अलिअलि त भगवान् त गर्थ्यो नि, नगर्ने त होइन, होइन, तर त्यो चाहिँ सोचिने, होइन, वाटर रिचार्ज हुने मौका पाइन्थ्यो, पाउँथ्यो कि, होइन, त्यहाँदेखि ठुलो क्षति हुन्थेन। खैर, अब इतिहासविदले के भन्छन्, जियोग्राफरले के भन्छन्, साइन्टिस्टले के भन्छन्, त्यो अर्कै कुरा होइन। तर जे होस्, खिर खाने दिन चाहिँ आउँदैछ नि, होइन, र दही चुरा त खायौँ हामीले असारमा, तपाईँले खानुभयो नि?
1: हजुर हजुर, मैले पनि खाएँ।
0: अब यो साउनमा चाहिँ खाने चाहिँ खिर खाने दिन चाहिँ आउँदैछ, त्यो चाहिँ कहिले हो भने शुक्रबार 15 गते साउन महिनाको है। तपाईँले चाहिँ खिर बनाउनु पर्यो भने कसरी बनाउनु छ बहिनी, ल भन्नु।
1: हजुर, मैले त एकदमै सिम्पल तरिकाले दाजु, अहिले चाहिँ चिनी अलिक कम खाने भएको कारणले गर्दाखेरि चिनी चाहिँ थोरै राखेर मात्रै, र त्यो किसमिसहरू पनि राख्छु दाजु बेला
0: बेलुकामा,
1: होइन,
0: तर एक दुईजनाले बनाएको देखाएको छु कि बहिनी, चिनी एक थोपा नराख्ने तर बाक्लो दुध थियो बहिनी, होइन, त्यसको चाहिँ आफ्नै स्वादिलोपन भन्नुपर्छ। एनिवे, खानेकुराको कुरा धेरै नगरौँ, तर हाम्रो चलनमा खिर खाने त छ भनेर भन्नु त पाइयो नि, होइन। ओके, विशेष गरी दिदी बहिनीहरूलाई यसपालि यो बेलामा सम्झिनुपर्छ, उहाँहरू आमाहरू बिहानै उठेर दुधको जोहो गर्दै कता कताबाट ल्याउँदै, होइन, आज गाउँघरमा त पहिला नै एक दुई दिन अगाडि नै तयार गर्नुपर्छ, क्यारे होइन, कसको घरमा दुना गाइछ, होइन, ल्याएर अनि मनज्ञ बनाउनु पर्यो नि त, होइन। ओके, यो बेलामा ज्वाइँ साहबहरूलाई पनि बोलाउने चलन छ कि छैन त?
1: छ दाजु, यता हाम्रो स्याङ्जा जिल्लातिर चाहिँ छोरी ज्वाइँ, होइन, अनि भान्जा भान्जीहरू सबैलाई बोलाउने चलन छ र एकदमै रमाइलो हुन्छ। अब हाम्रो गाउँतिर चाहिँ धेरै जसो गाई भन्दा पनि भैँसी पालन गर्छन् दाजु, है, भैँसीको प्योर दुधबाट बनेको खिर चाहिँ खाने चलन छ।
0: हो नि,
1: हजुर।
0: ओके, मिसावट भनेको अलिअलि पानी त होला,
1: अहिले त पानी मिसावट हुन्छ,
0: दुधमा पानी कि पानीमा दुध भन्ने पनि एउटा कथा अर्कै छ है, होइन, के मिसाएको भनेको पानीमा दुध मिसा भनेर के एउटा
1: एकचोटि त्यो सिरियल पनि आएको थियो नि दाजु, दाजुहरूको।
0: अब यो मिसावटको कुरा गर्दाखेरि सरकारले चाहिँ चारैतिर नजर दौडाइरहेको छ, हामीलाई खुसी लाग्छ, किनभने आफ्नो जिम्मेवारी हो, होइन,
1: गर्दाखेरि
0: मिसावटी दुधदेखि अन्य पदार्थहरू चाहिँ जनताले चाहिँ सेवन गर्नु नपरोस्, खानु नपरोस् भन्ने धारणाले सबै सक्रिय छन्। हाम्रो अल द बेस्ट भन्नुपर्छ, हामीले पनि साथ सहयोग गर्नुपर्छ बहिनी, होइन, सिर्फ यति मात्रै होइन कि यो भएन त्यो भएन मात्रै होइन के, वाट हेभ यु गिभन, के दिएको छ त, आफ्नोबाट कन्ट्रिब्युसन के त, होइन, खालि प्रब्लम मात्रै लिएर आउने सल्युसन चाहिँ नदिने त भएन नि, होइन।

0: हुँदैन
1: एनिवे अब फेरि हाम्रा सम्पूर्ण श्रोतालाई नमस्कार भन्दै अब ठेगाना दिनुहोस् त बहिनी.
0: हजुर, ठेगाना भन्नुपर्छ. ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशीको सन्देश, बिएफपिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल. बिएफपिओ ठेगाना छ बिएफपिएस नेपाल, एचक्युबिजिएन बिएफपिएफओ. इमेल आइडी छ बिएफपिएस गोर्खा @bfps.com. फेसबुक रहेको छ बिएफपिएस गोर्खा, लेखिएको निलो लोगो भएको फेसबुक. हाम्रा सम्पर्क नम्बर छन् 5408055 5437364 र 5433930.
1: ठेगाना भयो, टेलिफोन नम्बर पाउनुभयो, सम्पर्क गर्नुहोला. कतिले चाहिँ यो कार्यक्रम कहाँबाट बन्छ, कसले बनाउँछ, कसको लागि भनेर चाहिँ नयाँ नयाँ श्रोतकलाई कौतूहल होला, होइन बहिनी? छोट गरे भन्नुहोस् त, तपाईँ नै भन्नुहोस् त, कसको लागि हो, कसले, हामी को हौ भनिदिनुहोस् त.
0: पक्कै पनि. र विशेष गरी हाम्रा नयाँ श्रोता जस्तै निशा लामा हुनुहुन्छ है, उहाँले फोन गरिरहनुहुन्छ अनि फोन गर्ने बित्तिकै यो रेडियो नेपाल हो भनेर सोध्नुहुन्छ कि. अनि मैले निशाजीलाई सम्झाउँछु, मेरै नाम राशिको हुनुहुँदो रहेछ होइन. उहाँले आज पनि एउटा मिठो गीत गाउनु भएको छ, हामी अन्तमा सुनाउँछौँ. मिठा मिठा गीतहरू सुनाउनु हुन्छ र उहाँले के सोच्नु हुँदो रहेछ भन्दाखेरि, परदेशीको सन्देश चाहिँ रेडियो नेपालबाट प्रसारण हुने भएकोले रेडियो नेपालकै कार्यक्रम हो कि भन्ने चाहिँ उहाँले सोच्नु भएको रहेछ है. त्यसैले अब निशाजी जस्ता हाम्रा श्रोता धेरै श्रोता हुनुहुन्छ जसले अलिक बुझ्नु भएको छैन होइन. सो हामी चाहिँ कार्यक्रम परदेशीको सन्देश सञ्चालन गर्छौँ र हामी बिएफपिएस गोर्खा रेडियो, ब्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भिस हाम्रो रेडियोको नाम हो. यो कार्यक्रम प्रोड्युस गर्छौँ र रेडियो नेपालमा पुर्याउने गर्छौँ. र
1: ओके, तपाईँले त्यो चाहिँ हामी को भन्नुभयो, कसको लागि त,
0: कसको लागि त, हामी चाहिँ ब्रिटिस आर्मीमा कार्यरत हाम्रा दाजुभाइ दिदीबहिनीहरू, उहाँहरूको परिवार र रिटायर्ड लाइफमा जो हुनुहुन्छ, अहिले आमा बुवाहरू हुनुहुन्छ होइन, अहिले युकेमा बसिराख्नु भएको छ, उहाँहरूको साथी भनेको अहिले बिएफपिएस गोर्खा रेडियो हो. सो उहाँहरूको लागि हामी 24 घन्टा 7 दिन 365 दिनेछौँ.
1: ओके, यो त हाम्रो र हाम्रो श्रोताको बारेमा भनिदिनुभयो. इतिहासको कुरा गर्नुपर्दाखेरि हामी 1952 अप्रिल 1st होइन 1952 ईस्वीसम्मदेखि अब एक्जिस्टेन्समा छ, अस्तित्वमा छ. सिङ्गापुर हुँदै, हङकङ हुँदै, हामी ब्रुना युके काठमाडौँमा छौँ र एकदमै ठुलो साथ सहयोग गर्नुहुने रेडियो नेपाललाई हामीले धन्यवाद गर्नुपर्छ. धेरै वर्षदेखि, करिब 20-25-30 वर्षदेखि नै यो परदेशको सन्देश कार्यक्रम उहाँहरूले हामीलाई बजाउन दिइरहनु भएको छ होइन. यो सहकार्य अझ अनन्त कालसम्म जाओस्, किनभने चाहे गोर्खाली हौँ कि नेपाली हौँ होइन, नेपाली भाषी हौँ, देशको कुना काप्चा मात्र होइन, धेरै जस्तो ठाउँ र चाहिँ पपुलेसनले सुन्नुहुन्छ नेपालमा र विदेशमा रेडियो नेपाल पनि सुन्नुहुन्छ, अनलाइनबाट हाम्रो कार्यक्रम पनि सुन्नुहुन्छ. गर्दाखेरि यो सब आम नेपालीको लागि हो. गोर्खाली हामी सानो एउटा चाहिँ उसमा छौँ, तर हाम्रो निम्ति भने पनि आखिर त हामी नेपाली हौँ. त्यसले गर्दाखेरि सबै नेपालीहरू विदेशमा हुनुहुन्छ, स्वदेशमा हुनुहुन्छ, सहभागिता भइरहेको छ. हामी यसमा खुसी छौँ, हाम्रो म्यानेजमेन्ट खुसी छ, रेडियो नेपाल खुसी छ हामीले पुऱ्याएको योगदान. यदि योगदान ठान्नुहुन्छ भने अझै तपाईँहरूको पनि के भन्छ सहकार्यको आवश्यकता छ होइन बहिनी? ओके, आज अलिकति बिएफपिएस गोर्खा रेडियोको बारेमा जानकारी गराउनु भयो र हाम्रो स्टेसन काठमाडौँमा, यहाँ ब्रिटिस क्याम्प जौलखेलमा छ, ब्रुनाईमा छ, ब्रुनाईमा हामी आउटपुटमा त्यहाँ गोर्खा पल्टन छ, त्यहाँ सुनाउँछौँ. 2 फ्रिक्वेन्सी छ युकेमा, 22 ठाउँमा हाम्रो फ्रिक्वेन्सी अझ बढ्दैछ बहिनी होइन. अनि हाम्रो विभिन्न लोकेसनमा भएका, बेलायतमा भएका पल्टनहरू, परिवारहरूले सुन्नुहुन्छ र पल्टन भएको नजिकका सबै साथीभाइहरूले पनि जो 10-12 किलोमिटरको सेरोफेरमा हुनुहुन्छ उहाँले पनि सुन्नुहुन्छ बहिनी. र जर्मनी, जिब्राल्टर, साइप्रसदेखि फोकलेन्ड टापुसम्म प्रत्यक्ष प्रसारण छ बहिनी. यदि कतै हाम्रा पल्टन साथीहरू डिप्लोय हुनुभयो, अब अपरेसन जानुभयो, एक्सर्साइजमा जानुभयो भने हामीले त्यहाँ पनि सुनाउँछौँ प्रत्यक्ष र अनलाइनबाट त संसारभरि नै बहिनी. यदि भन्दाखेरि अलिकति इन्फर्मेसन पाउनुभयो होला होइन, निशा बहिनीले अब के भन्नु छ, यानि कि निशा लामाले विनोद दाई चाहिँ को भन्नुहोस्, पल्टनको रिटायर भनेर भनिदिनुहोस् है,
0: है
1: लाउरे लाउरे दाई भनेर भनिदिनुहोस् है.
0: हजुर, अनि आज लाउरे दाईको लागि मिठो गीत पनि रोज्नु भएको, गाउनु भएको छ उहाँले आफ्नै आवाजमा है. हामी अन्तमा सुन्छौँ. राम्रो मौसम खुन्दुङ दाई हुनुहुन्छ दाजु, उहाँ पनि पल्टनकै सदस्य हुनुहुन्छ है. उहाँ पूर्वबाट बिलोङ गर्नुहुन्छ र अहिले युकेमा हुनुहुन्छ र अहिले 1-2 हप्ताको लागि चाहिँ 2 हप्ताको लागि भन्नुभएको थियो बुनु, म चाहिँ अहिले जर्मनीमा छु भन्दै हुनुहुन्थ्यो दाजु. सायद उहाँ सर्भिसबाटै जानुभएको जस्तो लाग्यो.
1: यो चौतारी हो के बहिनी, पल्टनमा भएका रिटायर्ड भएका परिवारजन र उहाँका नातागोता गाउँले आफन्तजन जो जहाँ हुनुहुन्छ, गाउँदेखि विदेशसम्म, अमेरिकाको वासिङटनमा हुनुहुन्छ कि न्युयोर्कमा हुनुहुन्छ कि टोकियोमा हुनुहुन्छ कि, सबैको लागि

0: कि भइदिएन गर्दाखेरि यसरी हामीले उहाँहरूलाई एकै ठाउँमा एउटा चौतारीमा ल्याउन सक्छौँ गर्दाखेरि प्लिज टेक पार्ट एन्ड से हेलो टु यु फ्यामिली एन्ड फ्रेन्ड्स होइन त बहिनी ओके आजको यो बसाइमा पहिलो पत्रलाई स्थान दिइहालौँ है त को हुनुहुन्छ बहिनी
1: हामीले अर्ग्यानिक कुरा गरिरहेका छौँ दाजु सो हामी अर्ग्यानिक तरकारी पाउने ठाउँतिर जान्छौँ आज
0: टिस्टुङ पालुङतिर जस्तो लाग्यो मलाई होइन ओके दामनको कुरा मैले सोधेको कहिले कहिले चाहिँ जवाफ आउँछ बहिनी थाहा नगरपालिका तीन शेखरकोट पालुङ मकवानपुरबाट आउनुहुने हाम्रा मित्र हुनुहुन्छ राजाराम रामाजी लेख्नुहुन्छ आदरणीय विनोद सर हजुर लगायत निशाजी मिनाजी सुजन बालाजी लगायत सबैमा मेरो नमस्कार भन्नुहुन्छ
1: ओहो राजारामजी नमस्कार छ तपाईँलाई कार्यक्रममा स्वागत छ अब टिस्टुङतिर होइन टिस्टुङ भन्दा पनि पालुङतिर अब जाने भन्दा भन्दै अलिकति समय बितेको छ र उहाँले घुम्न आउनुहोस् भनेर भनिराख्नु भएको छ दाजु उहाँले
0: अस्ति मैले एउटा रिसोर्टको नाम ल्याएको थिएँ नि नाम बिर्सिएको थिएँ होइन ओ मारदेव हो के भने टिस्टुङमा छ है एकदम राम्रो रहेछ है
1: हजुर हजुर
0: त्यो चाहिँ अनलाइन पाइन्छ एनिवे त्यो त्यस्तो त राम्रो ठाउँमा जानु पनि पर्छ किनभने आन्तरिक पर्यटक भए पो त देशको चाहिँ अर्थतन्त्र चलायमा हुन्छ होइन गर्दाखेरि सबले सबलाई सपोर्ट गर्नुपर्छ ट्राभल गर्दाखेरि ट्रान्सपोर्टेसनमा भएकाहरूको सपोर्ट हुन्छ कतै जानुभयो भने त्यहाँको स्थानीय बासिन्दाको खाना खाइन्छ किनेर घर ल्याइन्छ होइन त बहिनी
1: गर्दाखेरि
0: यी कुराहरूलाई हामीले ध्यान दिनुपर्छ लेख्नुहुन्छ म हजुरको नियमित श्रोता हुँ राजाराम रायमाजी पालुङ शेखरकोटबाट विनोद सर यता घुम्न आउनुभएको कुरा सुनेको थिएँ तर भेट हुन सकेन दुःख लागेको छ भन्नुभएको छ बहिनी मैले दुई तिन ताली गएको छु त्यहाँ होइन इन्द्र सरोवर गए आजकल त बहिनी त्यहाँ एउटा टिक एउटा झरना निकै फेमस है टिकटकमा हो त्यो छेउछाउमा त्यहाँसम्म पुगेको थिएँ तर त्यो झरना टिकटकै झरना चाहिँ जान पाइनँ कुनै दिन मिल्ला होइन र अरू अरू ठाउँ चाहिँ बिस्तारै घुम्नु पर्ला भन्नु पर्यो तपाईँलाई पनि सरप्राइज दिउँला लेख्नुहुन्छ मलाई गुलाम अलीको गाजुले ती ठुला ठुला आँखा भन्ने गीत सुन्न मनपर्छ सुनाइदिनु होला यो गीत मेरो जीवनसाथी किशोर रायमाझी लवली छोरा राम राजा रायमाझी अनि स्याङ्जाको नरेन्द्र रिमाल काठमाडौँका हुनुहुन्छ अरुण नदी खत्री दक्षिणकालीका सुखराम लामा र उहाँको श्रीमती नवलपुरको ओममणि सापकोटा चितवनको रामबहादुर खड्का सुमी लिम्बू मुना मुखिया सृजना मुखिया रेन्द्र बान्तब राई र थाहा साथ यानि कि थाहा नगरपालिका साथका सुजय लामा अर्चन बाबा थाम पालुङका चन्द्रबहादुर बमजमलाई र मलाई राजा राम रामाजी भनेर चिन्ने सबैलाई सुनाउन चाहन्छु हस्तलाई फेरि भेट्ने बाचा गर्दै यसलाई बिदा लिने भन्नुभएको छ बहिनी उहाँले
1: आज त छोटो मिठो लेख्नु भएको रहेछ दाजु मिठो गीत पनि रोज्नु भएको छ थाहा नगरपालिका तीन पालुङ शिखरकोटका हाम्रा श्रोता राजा राम रायमाझीजीले पठाउनु भएको यो पत्र हामीले पढ्यौँ र एकदमै मिठा मिठा भावना पनि बेला मौकामा कोर्नुहुन्छ उहाँले चाहिँ घुम्न आउनुहोस् है भनेर हामीलाई जहिले पनि बोलाउनुहुन्छ त्यसको लागि धन्यवाद छ अवश्य पनि दाजु त जानुहुन्छ हामी पनि अवश्य आउँछौँ दाजुको पछि पछि लगाएर
0: सँगै जाउँला होइन एनिवे उहाँले आफ्नो छोरालाई पनि सम्झना गर्नुभयो उहाँको सुपुत्र होइन लवली छोरा राम राजा रायमाझी अमेरिका जानुभएको थियो अहिले पनि उतै हुनुहुन्छ कि पढाइसक्यो कि काममा लाग्नुभयो स्वदेश आउनुभयो के छ खबर बहिनी
1: हजुर उहाँ अहिले अध्ययनको सिलसिलामा युएसएमै हुनुहुन्छ दाजु अमेरिकामै हुनुहुन्छ
0: ल त ठुला ठुला पोस्टमा पुगेको सुन्न पाऊँ राम्रो पढेको सुन्न पाऊँ होइन आइटीको सेक्टरमा भए पनि मेडिकल सेक्टरमा जे गरे पनि नेपालीले राम्रो गरिनु भएको छ
1: उहाँको
0: छोराले पनि राम्रो गरेको सुन्न पाऊँ है बहिनी हाम्रो आशीर्वाद मैले भन्नु पऱ्यो होइन अनि यहाँ एकजनाको नाम लिनु भएको छ बहिनी उहाँले कहाँको नाम लिनु भएको छ भने ठ्याक्कै म त्यहाँ कुनै बेलामा दक्षिणकालीमा थिएँ कि बहिनी दक्षिणकालीको सुखराम लामाको नाम दिनुभएको छ दक्षिणकालीको त्रिभुवन आदर्श विद्यालय भन्ने विद्यालयलाई अस्ति हेर्न पाउँदा मनै कटक्कै खायो क्या बहिनी हामी बोर्डर भएको स्कुल हो के
1: है
0: हामी बोर्डिङ हुँदाखेरि केटाकेटीमा बसेको स्कुल हो त्यहाँ त्यतिखेरका राजा त्रिभुवन सरकारबाट त्यो प्रधान भएको स्कुल हो के बहिनी बनाइदिएको स्कुल हो आवासीय हो पहिलो बोर्डिङ स्कुल भन्नुपर्छ त्यहाँ आँप लिचीदेखि लिएर पुरा खेत के भन्छ फलफुलहरू होइन अनि हामी केटाकेटीहरू क्या मिठो छ खान्थ्यौँ कि बहिनी अस्ति हेर्दाखेरि सबै भथा भुङ भएको देख्दाखेरि दुईवटा ठुल्ठुलो चाहिँ एउटा पाइन ट्री भनेर फलको रुख भनेर भनिन्छ त्यो पनि काटेछ क्या बहिनी मनै कटक्क भयो के गर्नु यस्तै हो समय परिवर्तन भयो मान्छेहरू परिवर्तन भए तर स्कुल पनि परिवर्तन भएको सुन्दाखेरि एकदमै दुःख लाग्यो एनिवे गाडी बढौँ ल कुन चाहिँ गीत राख्ने
1: भन्नुहोस्
0: ल त गीत प्रस्तुत गरिहालौँ

0: अत्यन्तै मन पराएको हिट गीत भनेर भन्नुपर्छ, होइन त? गुलाम मलिकको यो गीत नै हाम्रो श्रोताले माग्नुभयो र सुन्न पाउनुभयो भन्ने आशा पनि गरौँ, होइन?
1: हजुर हजुर, हाम्रो राजाराम रायमाझीजीले एकदमै मिठो गीत गजल भन्छौँ होइन, गजल रोज्नु भएको छ र सुन्न पनि पाउनुभयो होला, उहाँलाई धेरै धन्यवाद छ।
0: अघि मैले दक्षिणकाली फर्मीको कुरा तपाईँ पनि पुग्नु भएको छ नि, होइन?
1: 1997 मेरो साथीसँग हामी गएका थियौँ
0: पिकनिकलाई,
1: पिकनिक भन्दा पनि मेरो साथीको घर फर्पिङ छ है, अहिले पनि छ, ऊ अहिले चाहिँ अस्ट्रियामा छ। त्यो बेला चाहिँ हामी क्लास 7 पढ्थ्यौँ दाजु, अनि क्लास 7 इक्जाम सकेपछि जाऊ मेरो घर भन्नुभयो, अनि उहाँ साथीले भनेपछि चाहिँ हामी 3-4 साथीहरू मिलेर
0: कुन सिजनमा जानुभएको थियो भन्नुहोस्,
1: त्यो नास्पति फलेको
0: हो
1: मलाई याद आउँछ होइन, नास्पति एकदम धेरै फल्दो रहेछ नि दाजु, त्यो
0: काठमाडौँ भ्यालीमा नास्पति कहीँ फल्छ भने नास्पति फर्पिङकै टप के बहिनी,
1: हजुर हजुर,
0: मकै आदि यति सधैँ छ होइन, नास्पति चाहिँ एकदम फेमस छ, त्यो पनि चारैतिर बगैँचै बगैँचा छ के बहिनी, एउटा दुइटा मात्रै

0: होइन कि हरेक गाउँलेहरूको घरमा बगैँचा छ, विशेष गरी त्रिभुवन आदर्श विद्यालय त्यो कुरा वाराणसीकोमा त झन् धेरै फल्थ्यो कि बहिनी. अनि अब त्यहाँ चाहिँ नारायण थानमा स्विमिङ खेल्थ्यौँ हामी, होइन, माछा कस्तो थियो त्यहाँको, अहिले पनि छ बहिनी, बहिनी असला माछा छ. अहिले नयाँ कुरा दिएको चाहिँ डल्ले खोर्सानी पाउँदो रहेछ कि बहिनी, होइन, अस्ति भर्खर मैले अलिअलि किनेर ल्याएँ, आदि आदि बडो राम्रो छ, बाटो राम्रो छ पहिला भन्दा, होइन, एकैछिनमा पुगिन्छ. त्यो चाहिँ अब त्यो त एउटा चाहिँ सहरै जस्तो बनेको छ बहिनी, गर्दाखेरि अहिले चाहिँ एकदमै पहिला पहिला गाउँ घर भन्थ्यो भने अहिले सहर बजार भनेर भन्नुपर्छ, होइन. आज फर्मिङको हामीले कुरा गर्दाखेरि फर्मिङवासीहरूले कतै रेडियो नेपाल सुन्नुहुन्छ भने तपाईँहरूलाई भेट्न होला फेरि, होइन,
1: एकदमै. र हाम्रो श्रोता हुनुहुन्छ नि अमेरिका निवासी मणिराज बस्नेत, उहाँ चाहिँ फर्मिङ निवासी हुनुहुन्छ, उहाँकै बहिनी पढ्नुहुन्छ कि मेरो साथी चाहिँ, अनि उहाँले नि यहाँ हामीलाई जब भेट आउनुभयो, ओ मेरो साथीको दाजु पो पढ्नु हुँदो रहेछ, अब त्यो बोल्दै जाँदाखेरि चाहिँ उहाँले चिन्नुहुँदो रहेछ मेरो साथीलाई, अनि दाजु पढ्नु हुँदो रहेछ है, अनि उहाँको भाइ पनि हुनुहुन्छ, उहाँले चाहिँ फिल्महरू बनाउनुहुन्छ है, कलाकारै हुनुहुन्छ. अनि मेरो साथीको घरमा चाहिँ दाजु त्यो एउटा काठे भन्ने फल्ने के धेरै सानो है, त्यस्तो धेरै फल्थ्यो, अनि हामीले झोला झोला लिएर आएको थियौँ त्यो, अनि नास्पती होइन,
0: अचार हाल्ने काठे ज्यामिर,
1: हजुर.
0: ओके, अब गाउँघरको कुरा गर्दा फर्मिङको बढी चर्चा भयो, होइन, के कसले गर्दाखेरि भन्दाखेरि दक्षिणकालीको सुखराम लामाजीले गर्दाखेरि, अब कुनै दिन सुखराम लामाजीले पनि हामीलाई लेख्नुहुन्छ होला भन्दै अब अर्को पत्रमा जो बहिनी.
1: हजुर, मेरो हातमा छवि थापा दाजुले पत्र लेख्नु भएको छ, उहाँको पत्र मेरो हातमा परेको छ दाजु, उहाँले फोक्सटन केन्ट बेलायतबाट लेख्नु.
0: ओके, बेलायती बाबुले के भन्नुहुन्छ,
1: हजुरको छिमेकी पढ्नुहुन्छ होइन, कुशल रही कुशलताको कामना गर्दछु भनेर सुरुवात गर्नु भएको छ, धन्यवाद छ. दिदी र बहिनीहरू, अब नजिकै आउँदै गरेको नारीहरूको महान पर्वको तयारी गर्दै हुनुहुन्छ, नाच्नु हाँस्नु र धेरै लामो वर्षसम्म बाँच्नु यही नै मेरो शुभकामना हजुरहरू प्रति भनेर सबैभन्दा पहिला हामी दिदी बहिनीहरूलाई उहाँले यहाँ सन्देश दिनु भएको छ.
0: तपाईँले नै पहिला धन्यवाद भन्नुहोस् भाइ.
1: हजुर, धन्यवाद छ सबै दाई. हरितालिका तीजको बेलामा त पत्र लेख्नुहुन्छ, अरू बेला पनि लेख्नुहुन्छ, तर विशेष विशेष यो बेला किन लेख्नुहुन्छ भन्दाखेरि उहाँले हामीलाई चिपेस्ट टिकट काटिदिन्छौँ, तपाईँहरू यु के आउनुहोस् भन्नुहुन्छ कि बेला मौकामा
0: हुँदा हुँदा चिपेस्ट टिकट चाहिँ यो कोभिड लागेदेखि चाहिँ झन् डबल ट्रेबल भइसक्यो, होइन,
1: हो नि.
0: र पहिला पहिला म पनि जाँदाखेरि भने 500 pound 400 poundमा जान्थ्यो, अहिले चाहिँ 1200 पुगिसक्यो कि बहिनी, होइन, त्यसले गर्दाखेरि अब चिपेस्ट टिकट चाहिँ अब सपनामा मात्र है
1: बहिनी. हजुर हजुर, उहाँले सुरुवातमै शुभकामना दिनुभएको छ, धेरै धन्यवाद छ दाजु. कार्यक्रम
0: बडो राम्रो कुरा गर्नुभयो उहाँले, सबभन्दा पहिला हाँस्नुहोस् नाच्नुहोस् अनि धेरै
1: मेरो परिचय भन्नुपर्दा छवि थापा नेपालको ठेगाना गुल्मी जिल्ला हङ्सरा पम्फुका हो र हाल पनि कर्मभूमि बेलायतको फोक्सटन केन्टमा बसोबास गर्दै आइरहेको छु. सम्झना भन्नुपर्दा विशेष मलाई सधैँ सम्झिरहनु हुने मेरो नम्बरी कृष्ण चामलिङ, दाई धनवीर पुन, राजेन्द्र बान्तवराई र उहाँहरूका परिवारजनहरू, त्यसै गरी स्वदेश र विदेशका विभिन्न ठाउँमा बसेका छरिएर बस्नुभएका सबै मेरा आफन्तजनहरूमा साइन अनुसारको ढोग आशीर्वाद माया अनि धेरै धेरै सम्झना छ. छवि दाईले दिदी बहिनीहरूलाई सम्झने क्रममा दाईलाई बिर्सिनु भएछ,
0: होइन, हामी त साथी हौ, होइन, छिमेकी हौ, उहाँले बिर्से पनि म नजिकै छु के उहाँको, होइन, मनमा पनि नजिक छु अनि उहाँको गाउँमा पनि नजिक छु के, गर्दाखेरि नो वरिज, सिर्फ यसो मिल्यो भने वान पाइन्ट फाइन, होइन,
1: त्यही त म त यहाँ हेर्छु है, छैन दाजुको नामै,
0: वान पाइन्ट फाइन, होइन. ओके, अगाडि बढौँ.
1: हजुर, अगाडि उहाँले जीवन साथी सम्झनु भएको छ, जीवन साथी गीता लगायत सबै मेरा परिवारहरूमा मुठीभरिको न्यानो माया अनि धेरै धेरै आशीर्वाद छ. अन्य सम्झनामा बेलायतमा रहनुहुने दाईहरू हुनुहुन्छ भक्त राई, यामदास मुलिजा, प्रेम ध्वज गुरुङ, मदन लिम्बू, जसले संसारको जुनै पनि देशमा गए पनि बिएफएस गोर्खा रेडियो सुनिरहनुहुन्छ. नेपालमा रहनुहुने अरुण नदी खत्री, युक्त प्रसाद श्रेष्ठ, अमर निर्दोष, सुषमा सुस्केरा, जुनिना राई र उहाँहरूका सम्पूर्ण परिवारहरू लगायत मलाई चिन्नुहुने र नचिन्नु हुने सम्पूर्ण परदेशी वा परदेशीको सन्देशलाई माया गरी सुन्नुहुने श्रोतालाई मिठो मिठो सम्झना छ. अन्तमा रेडियो नेपाल, बिएफएस गोर्खा रेडियो काठमाडौँ, ब्रुनाई र बेलायतका सम्पूर्ण रेडियो परिवारहरूप्रति हार्दिक धन्यवाद अनि आभार प्रकट गर्दछु. फेरि फेरि पनि आउने बाचा गर्दै आजलाई बिदा लिन्छु. मिल्छ भने सावनको झरी बनी तिमी आऊ न बोलको गीत सुन्न चाहन्छु. स्वर सम्राट नारायण गोपालले गाउनु भएको यो गीत सुनाउँदै आजको कार्यक्रमबाट म ओझेल पढ्न चाहन्छु. हवस् त, धन्यवाद भन्नुभएको छ छवि थापा दाजुले फोक्सटन केन्ट बेलायतबाट हामीलाई लेख्नु भएको छ.
0: उहाँले मलाई बिर्सिनु भएको होइन बहिनी, तपाईँलाई बढी ध्यान दिएको के.
1: हजुर हजुर,
0: दिदीबहिनीहरू फेरि यो

0: बिचको बेलामा अलिकति सम्झना गर्नै पर्छ भनेर तपाईँलाई फोकस बढी गरे है बहिनी, हामी दाजुभाइ त हाम्रो कुरा मिलिहाल्छ होइन, त्यसमाथि पल्टने हाम्रो धेरै अनुभव छ, लडाइँमा हामी सँगै बस्छौँ, लडाइँमा सँगै खायौँ होइन, अनि ट्रेनिङमा दैनिकीमा गर्दाखेरि वी क्यान अन्डरस्ट्यान्ड इच अदर नो प्रब्लम, ल अगाडि बढौँ। उहाँलाई चाहिँ के रे
1: हजुर, उहाँलाई हामीले गीत राखिदिएका छौँ, स्वर सम्राट नारायण गोपालले गाउनु भएको
0: सावनको
1: झरी बनी तिमी आऊ न,
0: वाह गीत हामी राखिहालौँ आजको बसाइमा।

0: FBS Gorkha Radio.
1: हजुर, बिएबिएस गोर्खा रेडियोको यो मध्यभाग भन्नुपर्छ, म आइपुग्यौँ। अब फेरि पनि हाम्रा श्रोतालाई नमस्कार छ, कार्यक्रममा स्वागत छ।

0: एसबीएस नेपाल पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल। हाम्रा सम्पर्क नम्बर छन् 5428055 5437364 र 5433930।
1: ओके, ठेगाना पाउनुभयो भने यसपालि त हाम्रो पुरस्कार दिने पालो त थियो बहिनी, के भएछ त? अगाडि हाम्रो श्रोता नबढेको बहिनी?
0: हजुर, हाम्रो एक दुईजना श्रोताले त प्रश्नको उत्तर पठाउनु भएको थियो दाजु, तर के भयो भन्दाखेरि आइतबार फाइनल भयो अनि सोमबार उहाँहरूले पठाउनु भयो,
1: त्यसले गर्दा क्वालिफाई भएन, डिस्क्वालिफाई हैन।
0: हजुर हजुर,
1: गर्दाखेरि यसपालि हाम्रो प्रश्न चाहिँ के थियो, नियरेस्ट एउटा चाहिँ ग्यास हो यसपालिको फिफा वर्ल्ड कपको फाइनलमा कुन देश पुग्छ र कति गोल हुन्छ भन्दाखेरि, मैले पनि 2-1 भनेको थिएँ स्पेनलाई, म हारेँ के बहिनी, 1-0 भन्नेले जित्यो होइन त?
0: हो, अरुणजीले पनि आइतबारको बेलुकी चाहिँ के लेख्नु भएरछ, तपाईँले भने जस्तै उत्तर लेख्नु भएरछ है, र उहाँले एकदम साह्रो त्यहाँ भाँति पुऱ्याएर फेरि के गर्नुभएछ, सोमबारको बिहान ट्याक्कै फेरि 1-0 भनेर लेख्नु भयो रहेछ।
1: ओके, त्यसलाई हामी इन्टरटेन गर्दैनौँ, तर कोसिसलाई चाहिँ राम्रो भन्छौँ भने गर्दाखेरि यसपालि चाहिँ हाम्रो पुरस्कार त बच्यो
0: बच्यो।
1: अब यसो गर्नु पर्ला, यसपालिको प्रश्न दिउँ त।
0: हुन्छ हजुर,
1: वर्ल्ड कप फिभर त गइसक्यो, तर पनि अब रहल पहल यसो सोध्नु पर्ला है बहिनी,
0: होइन?
1: यसपालिको जुन चाहिँ फिफा वर्ल्ड कप 3 देशमा मेक्सिको, युएसए र क्यानाडामा सम्पन्न भयो, लास्टमा चाहिँ अन्तिम दिन 19 तारिक आइतबारको दिन भन्नुपर्छ होइन, 2 देश अर्जेन्टिना महारथी र चाहिँ स्पेन बिचको खेलमा 1-0 भएर स्पेनले जित्यो, त्यो आफ्नो ठाउँमा छ। स्पेनलाई धेरैले सपोर्ट पनि गरेका थिए र पछि जुन चाहिँ खेल पछिको विवादले गर्दाखेरि अलिकति कता कता अर्जेन्टिनाको उसमा चाहिँ फेभर त्यति गएको छ, नपाइएको छ बहिनी होइन सपोर्टमा, तर सबैले चाहिँ फी के भन्छ यसपालि मेसीले गरेको जादुमय खेलको प्रशंसा सबैले गरेका छन्। उहाँ चाहिँ अल टाइम ग्रेट फुटबलर पनि भनेका छन् बहिनी, तर आज फुटबलकै विषयमा, तर फुटबलरको विषयमा होइन, खेलाडीको विषयमा होइन, यसपालि चाहिँ थुप्रै पुरस्कार दियो के बहिनी। 2026 फिफा वर्ल्ड कपमा चाहिँ टोटल रेकर्ड पुरस्कार दियो, कति दियो मिलियनमा भन्नु पर्यो बहिनी, ओके, जम्मा जम्मा एकजना जित्यो होइन, उसले के भन्छ स्पेनले जित्यो, स्पेनले 50 मिलियन पायो युएस डलर है बहिनी, त्यसै गरेर 33 मिलियन रनर्स अपले यानि कि अर्जेन्टिनाले थर्ड प्लेस पाउने बेलायत भयो होइन, बेलायतले 29 मिलियन पायो, फोर्थ प्लेस फ्रान्स भयो 27 मिलियन, यसै गरेर क्वार्टर फाइनलिस्ट, राउन्ड अफ 16, राउन्ड अफ 32 अनि ग्रुप स्टेजका सबैले पुरस्कार पाएका छन् होइन, टोटल मनी भनिदिनु पर्यो, ओके, त्यसले गर्दाखेरि टोटल मनी कति चाहिँ सबैलाई बाँडियो इन डलर्स, युएस डलर्समा, जसले मिलाउनुहुन्छ त्यति त पैसा दिन सक्दैन हामी होइन, त्यो नजिक नजिक सम्झाउने एउटा चाहिँ केही एउटा पुरस्कार दिउँला है त बहिनी, ओके, भने मतलब टोटल मनी होइन, टोटल पटबाट चाहिँ फर्स्ट सेकेन्ड थर्डदेखिलाई चाहिँ राउन्ड अफ 16 र वान अफ राउन्ड अफ 32 र चाहिँ ग्रुप स्टेजबाट एक्जिट भएका टिमले पनि 9 मिलियन पाउनु भएछ कि बहिनी, ओके, त्यसले गर्दाखेरि यति धेरै पैसा उठेछ भनेर भन्नुपर्छ। अर्कोताली चाहिँ कति उठ्यो फिफालाई चाहिँ कति फाइदा भयो भने पनि एउटा चाहिँ प्रश्न राख्न सकिन्छ नि होइन भने अहिले नै राखिदिउँ, फिफालाई चाहिँ कति यो चाहिँ मिलाउनै पर्छ भन्ने छैन, फिफाको चाहिँ गोजीमा कति गएछ, एकाउन्टमा ब्याङ्क एकाउन्टमा कति गएछ त्यो पनि खोजेर भन्न सक्नुहुन्छ नि भन्नुहोला,
0: तर
1: जम्मा जम्मा पट अफ प्राइजेस प्राइज पनि कति हो भनेर भन्नु पर्यो
0: है। यो 50 मिलियन डलर भनेको चाहिँ नेपाली कति हुन्छ होला,
1: ओहो तपाईँले त्यसलाई 130 चाहिँ गुणा गर्नुहोस् त बहिनी, अझ बढ्दा पनि छ होला, त्यो चाहिँ क्यालकुलेटरमै अट्दैन, एरर आउँछ बहिनी, ओके, तर प्राइस पनि इन्डियन रुपिजमा गरिदिउँ त म,
0: ओके,
1: तुरुन्तै म एकछिनमा भनिदिउँला, हेरिहालौँ इन्डियन रुपिजमा कति आउँदो रहेछ, ओहो धेरै पर्छ त बहिनी, अहिले एकछिनपछि हिसाब किताब गर्नुपर्छ है त बहिनी, ओके, करोडमा च्याम्पियन्समा चाहिँ 51 मिलियन, 50 चाहिँ एप्रोक्सिमेटली 4,909 करोड हुँदो रहेछ बहिनी, करोड भारतीय रुपियाँ है, ओके, अगाडि बढौँ अब।
0: हुन्छ, अब हामी आवाजमा रहेको सन्देशतर्फ लाग्छौँ दाजु. मैले चाहिँ कुराकानी गरेको छु कोसँग भन्दाखेरि हाम्रो भाइ हुनुहुन्छ 2025 भर्ती भएर जानुभएको भाइ हुनुहुन्छ 30443503 राजेन्द्र जबेगु. उहाँको जन्मदिन चाहिँ यो 30 जुलाईको दिन

0: बिहिबारको दिन परेको रहेछ, त्यसैले हामीले एडभान्समा उहाँलाई ह्याप्पी बर्थडे भन्नको लागि चाहिँ उहाँको बुवा धन बहादुर जबेगु जो पाँच थरमा हुनुहुन्छ उहाँलाई हामीले फोन गरेका थियौँ दाजु। र हामी दुवैजनाको कुराकानी यति लामो भयो कि ओहो, त्यहाँ त कोदो रोप्नेदेखि लिएर मकै भाँच्नेसम्मको कुराकानी भयो, त्यसैले अलिकति लामो भएको छ र भाइलाई पनि बुवाले आशीर्वाद र शुभकामना दिनुभएको छ।
1: ओके, राम्रो कुरा हो नि।
0: हजुर,
1: राम्रो कुरा त जति लामो भने के फरक पर्यो होइन।
0: हजुर,
1: गर्दाखेरि यो लामो तपाईँको कुराकानी कुन ठाउँ भन्नुभयो तपाईँले?
0: पाँच थर दाजु, पाँच थर।
1: ओके, त्यसतर्फ हामी लाग्ने त
0: लाग्छौँ। र पाँच थर र यो स्याङ्जाको जुन तपाईँ कोलमा पुग्नु भएको छ नि दाजु,
1: कोलमा,
0: हजुर, यो पाँच थर पनि सेम त्यस्तै रहेछ होइन, ठाउँ चाहिँ लेक भन्छौँ हामी है, जस्तो कोदो मकै सबै हुँदो रहेछ। अनि कोदो रोप्ने कसरी रोप्नुहुन्छ त तपाईँहरूले भन्दाखेरि एकदमै एक्ज्याक्ट त्यो सेम हुँदो रहेछ कि
1: तरिका।
0: हजुर, कुनै कुनै ठाउँमा फरक हुन्छ दाजु, यो रोप्ने तरिका
1: तपाईँको तरिका के थियो?
0: हाम्रो तिर र पाँच थरतिर एउटै हुँदो रहेछ। कसरी भन्दाखेरि जस्तै अगाडि बाउसेले खन्दै जान्छ दाजु बारी होइन, त्यहाँ फेरि कस्तो हुन्छ नि, दुई थरीको हुन्छ कि, जस्तै म मकै पनि रोपिरहेको हुन्छ, मकै पनि फलिरहेको हुन्छ, र अर्को क्रपको रूपमा हामीले चाहिँ कोदोलाई लिन्छौँ होइन। अनि बाउसेले खन्दै खन्दै जान्छ, अनि रोपारहरूले चाहिँ रोप्दै रोप्दै जान्छन् है। अब कसरी जान्छन् भन्दाखेरि रोप्दै अगाडि जान्छन् कि दाजु, अनि अगाडि गएपछि त त्यो कोदो कुल्चिन्छ भन्ने हुन्छ नि त होइन, तर त्यो कुल्चे पनि के फरक पर्दैन, त्यो आफै उठ्छ कि। अनि कस्तो हुन्छ नि, यता अर्को पूर्वतिर चाहिँ अर्कै तरिकाले रोप्नु हुँदो रहेछ, उहाँहरूको चाहिँ मकै बाली नभइकन उहाँहरूको कोदो बारी मात्रै हुँदो रहेछ है। र होल बारीभरि उहाँले जब बाउसेले खन्दै खन्दै गयो, उहाँहरूले चाहिँ के गर्नु हुँदो रहेछ अरे, पहिला खन्ने अनि रोप्दाखेरि उहाँहरू पछि पछि सर्नु हुँदो रहेछ है, कोदो कुल्चिन्छ भनेर। हजुर, र यो कुरामा हाम्रो योगराज दाजु र मैले कुराकानी गर्दा गर्दै हाम्रो डिस्कसन पऱ्यो दाजु,
1: हेर्नुहोस्,
0: हामीले चाहिँ यसरी रोप्छौँ दाजु भन्दाखेरि कसरी हुन्छ, कोदो अगाडि रोप्दै गएपछि कोदो कुल्चिन्छ, कोदो मर्छ भन्नुभयो होइन। अनि मैले हुँदैन दाजु, त्यो मर्दै मर्दैन, एक दिन ढले पनि अर्को दिन उठ्छ भनेर मैले भने, अनि उहाँलाई
1: पत्याएको ढल्ने होइन
0: दाजु, अनि उहाँले पत्याउनु भएन होइन। अनि मैले चाहिँ युट्युब खोलेर देखाइदिए कि दाजु, युट्युबमा त हुन्छ नि त भिडियो होइन, ल हेर्नुहोस् दाजु यसरी रोप्छ भनेर, तर केही हुँदैन रहेछ, पाँच थरमा पनि त्यस्तै गर्नु हुँदो रहेछ।
1: अनि धान रोप्दाखेरि गीत गाइन्छ होइन, कोदो रोप्दा गीत गाइन्छ गाइन्न त?
0: कोदो रोप्दा पनि पश्चिमी भाकाहरू हाम्रो दिदी बहिनीहरू आम्बुवाहरूले चाहिँ गाउनुहुन्छ दाजु।
1: ओके ओके, ल त कोदो रोप्नतिर लागौँ त अब। ओके,
0: हजुर, कार्यक्रम परदेशीको सन्देशमा आज हामी पाँच थरतर्फ लाग्दैछौँ श्रोता। र पाँच थरमा हुनुहुने हाम्रा दाजु धनबहादुर जबेगु अहिले लाइनमा आउनु भएको छ। उहाँको छोरा 3044503 राजेन्द्र जबेगुको 30 जुलाईको दिन जन्मदिन परेको छ। 30 जुलाई भनेको बिहिबारको दिन, र यो कार्यक्रम प्रसारण होन्जेल भने उहाँको जन्मदिन आउन बाँकी 3-4 दिन बाँकी हुन्छ होइन। उहाँलाई एडभान्समा हामी जन्मदिनको शुभकामना दिनको लागि उहाँको बुवा धनबहादुर दाजुलाई हामीले फोन गरेका छौँ। नमस्ते धन दाइ।
2: नमस्कार।
0: सन्चै हुनुहुन्छ? पाँच थरको कुन ठाउँमा हुनुहुन्छ दाइ?
2: यो पाँच थरको फालिलो एक, वार्ड नम्बर पनि एक हो।
0: ओहो, भनेपछि अहिले पाँच थरमै हुनुहुन्छ। अहिले पाँच थरमा के गर्दै हुनुहुन्छ दाइ?
2: पाँच थरमा त अब यस्तै खेतीपातीहरू केहरू गरिन्छ।
0: अहिले खेतबारीमा के रोप्नु भएको छ दाइ?
2: खेतबारीमा त अब धान, त्यस्तै मकैहरू, कोदो,
0: हजुर। अब मकै पाक्ने बेला भइसक्यो होला होइन दाजु? हरियो मकै खाइसक्नु भयो कि छैन? अलिक ढिलो हुँदो रहेछ तपाईँकोतिर है? लेकमा त कोदो पनि एकदमै खेती हुन्छ होइन दाजु, कोदो रोपिसक्नु भयो? ए, भनेपछि तपाईँहरूकोतिर अलिक ढिलो ढिलै हुँदो रहेछ कि क्या हो है? हजुर हजुर, म चाहिँ यता पश्चिम स्याङ्जाको भएको कारणले गर्दाखेरि स्याङ्जातिर भने अहिले कोदो रोपिसकेको अवस्था छ है दाजु। हामी लेकमै छौँ, माथि कोदो रोप्न बाँकी भएकाहरूलाई चाहिँ रोप्दै हुनुहुन्छ, तर म्याक्सिममको सकियो भन्ने कुरा गर्दै हुनुहुन्थ्यो, र मकै पनि पाक्न थालिसके, सुकी पनि सके पनि भन्नुभएको थियो है। हजुर, अब तपाईँहरूकोतिर चाहिँ हजुर हजुर, कोदो रोप्दाखेरि कम्प्लिटली यो कोदो बारी नै हुन्छ कि मकैको तल तल रोप्नुहुन्छ दाजु?
2: मकैको तल तल,
0: त्यही त हाम्रोतिर पनि त्यस्तै गरिन्छ कि, खोटाङतिर भयो होइन, यतातिर चाहिँ कोदो बारी नै हुँदो रहेछ कि, कोदो नै मात्र रोप्ने है, त्यस्तो गर्नुहुँदो रहेछ, मैले चाहिँ युट्युबमा हेरेको थिएँ। अनि दाजु, यो कोदो रोप्दाखेरि जस्तै हामी यता स्याङ्जातिर कस्तो गर्छौँ भन्दाखेरि, अगाडि

0: अगाडि भाउजूले खन्दै खन्दै जान्छ, अनि कोदो रोपारेहरू चाहिँ पछाडि पछाडि रोप्दै रोप्दै अगाडि अगाडि सर्छन् क्या। तपाईँहरूकोतिर के गर्नुहुन्छ?
1: सेम त्यही हो, पहिले भन्छन्
0: हजुर,
1: खन्दै जाने अनि अगाडि खन्दै जाने पछाडि रोप्दै आउने।
0: ए ओके ओके। अनि मैले एकजना हाम्रो दाजु हुनुहुन्छ बिएफबिएस स्ट्रोलकिफमा है स्टेसन म्यानेजर योगराज राई दाजु हुनुहुन्छ, अनि दाजु चाहिँ खोटाङको हुनुहुन्छ। दाजु र मेरो चाहिँ एकचोटि चाहिँ यहाँ नेपालमा भेट हुँदाखेरि डिस्कस जस्तै भयो कि है। मैले के भने भन्दाखेरि हाम्रोतिर चाहिँ कोदो रोप्दै हामी अगाडि अगाडि सर्छौँ भने है, अनि उहाँले के भन्नुभयो भने होइन कोदो रोप्दै हामी त पछाडि पछाडि सर्छौँ, अब त्यो कोदोलाई किच्दै गयो भने त कोदो रोपेको के अर्थ भयो र, कोदो त मारिहाल्छ नि भन्ने कुरा गर्नुभयो कि उहाँले। अनि हामी दुईजना अलिक डिस्कस जस्तै पर्यो, अनि मैले चाहिँ उहाँलाई चाहिँ एउटा हुन्छ नि प्रमाणको स्वरूप युट्युब देखाइदिएँ है दाजु, अनि युट्युबमा चाहिँ पश्चिमको मान्छेहरूले कसरी रोप्छन् त भनेर मकैको तल तल यो चाहिँ अब दुई बाली होस् भन्ने हिसाबले होइन, मकै खाएपछि सकेपछि फेरि अर्को बाली हुन्छ नि त होइन दाजु, अनि अगाडि अगाडि रोपेको देखाइदिएँ मैले भिडियो है।